0: तड़ाए माशे में जी दार तो ये जी पता शापर सी देता शाय उपस्थित थी
1: जानते से तार खाना पर शापर के हम इश्मा वाशिंग पाउडर उपस्थित थी
0: इश्मा वाशिंग पाउडर मड़ाई में जी मोह कोरता नेशनल और मल्टी नेशनल कपने वल वाशिंग पाउडर वड़ी भी कुर्श अक्सर गिलार तक की जी दस्तर अंगे सारा प्रोवरे
1: बिल्कुल तार खाना दा गिले वे हर वक्त मुताहा कुर्श एक डाले हो चे कराना में कुर्ता इश्मा वाशिंग पाउडर वडल से रिकड़े दी और स्टोल कुर वाला नफाशोल दी
0: अच्छा है मिस जी ब्याह कुर्ता जहर सर अब वो दर तो ये या चेप इश्मा वाशिंग पाउडर से सदा से खास खसूसियात थी
1: तारे खाना इश्मा वाशिंग पाउडर खास खसूसियात दागा दी चे कपड़े सब एक शोले को जोर ना जोर दाग पर गारंटी सर खत्म करी जाकर सजूद की वो दिनोर सरफे पर नस्बात इश्मा वाशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सब ही पवा लोसीना नखर पवी
0: शाम इस जी चे दम रक्षला रिजल्ट ये दाए दर तो ये दाओ मोता चेरता मिला भी जी
1: तारे खाना दाओ तो दफा बने वलशे अंदरून ला की गेट जान से बेगाले पर शोए मार्केट से देश में मेन डिस्ट्रीब्यूटर हाफिज जहीर साहब सर उधर से मिला विजी
2: السلام علیکم میں ہوں کمیل ڈی آئی خان سے چند عرصہ پہلے میں نے ٹک ٹاک پہ ایک رائس فیس واش دیکھا تھا جس کو میں آن لائن منگواتی تھی مگر اس کا ریٹ بہت ہی زیادہ ہائی تھا پھر مجھے کسی نے اشما رائس فیس واش کا مشورہ دیا اسی وقت سے لے کر آج تک میں اشما رائس فیس واش استعمال کر رہی ہوں اور ماشاء اللہ بہت ہی اچھا ریزلٹ مل رہا ہے سب بہن بھائیوں کو یہی مشورہ دیتی ہوں کہ اشما رائس فیس واش استعمال کرے یہ بہت بہترین پروڈکٹ ہے اس کی قیمت جو ہے وہ 350 روپے ہے اور ڈی آئی خان اور مختلف کے پی کے علاقوں میں ہر چھوٹی بڑی شاپ پر دستیاب ہے اسپیشلی ان بہن بھائیوں کے لیے جن کے چہرے پر ایکنی ہے اور آئل کا مسئلہ ہے مزید معلومات کے لیے 0342311292 پر کال

अच्छा अच्छा मैसेजेस कड़ी जरदा मैसेज शामिल हुआ नेक्स्ट लेट्स मी लाडली जिमर फ्रॉम खैर एक सदा वफात है नूर था ए, और एंड ए नहीं था हैव से हेडेक था क्यूटर शेख खान था और मन्नत था गोल गोल गोल लेसनर था सलाम जी वालेकुम सलाम रहमतुल्लाहि व बरकातुहु लाडली जिमर यो जहान मानना नेक्स्ट इट्स मी लाडली जिमल फ्राम करक राजू चाचू तमे यो शेर छेदा वया या ओ या अच्छा शो दे ओरवे ओके छे चाचू ता दे बिल्कुल दे लाडली जिमल चाचू दे कना ला शेर दे स्पेशल को डाले वे चाचू अंकल जी तो ते डाले भी सा بچے غمونا دی سمگیر کی بمیاد کا پریشانہ دی سدیر کی بمیاد کا اوستا یا نا خوستا دا خسن ترس پر لی دی اس پر لی دسرا تیر کی بمیاد کا سیدہ اوہی ہی گنا چھے نیکسٹ وائچے کے جی جی وائچے فارٹا فا

0: وای چې سلام راز بھائی سرنګ یې مې اکر وزیر راز بھائی دا چې چیرې پر روغلې مخو ویس ریډیو ان کړو بھائی سپیشل سلام مې توتا اے او دې سرا سرا کنا او منت خټک تا او روشي خان تا مې ګریډ ملکا جی بالکل زو جمعرات پر روز روز شاه از بیزا کې پروگرام کوي بھائی نه 6 بجے پوری اکر یو جهان منا تھینک یو سو ویری مچ نیکسٹ ویک یو ٹو شي خان سویټ بھائی جانی ऑल द बेस्ट फॉर योर फ्यूचर लाइफ हम तो अब एयर कूलर के सामने रेडियो सुनते हैं ऑल फ्रेंड्स को दिल वाला सलाम ओके वीआईपी स्वीट भाई जानी अब छोटी अब छुट्टी कर लूं इजाजत ओके आई एम वेरी हैप्पी क्यूटर शाह ओके जी बिल्कुल दोस्त इजाजत है सही यो जहान मान दे मैसेज इसका बोलो तो शोर इधर को बिल्कुल जब है इजाजत को टाइम रो सर बेही काम दे सर तरसी दुन गदा भाई राज भाई अच्छा सही सही सही कल आई हूँ कजन की शादी थी और मारिया अरमान सिस्टर को थैंक्स अल्लाह पाक आपको हमेशा खुश रखे और रोशी खान को भी एंड मिस यू ऑल फ्रेंड्स ओके तरहान वेलकम वेलकम बैक मोस्ट वेलकम टू द रेडियो मन करे यो जहान मना दे मैसेज कवल थैंक यू सो वेरी मच Make you to Jehan VIP Suite by Jani Salam to Maria Armana, Ladli Zimal Vachi, wow, Maria, acha, mera favorite song. Nada khubuno dunya, choti akse gul, thank you so very much, choti si friends. नेक्स्ट भाई का ना अच्छी टफा फॉर द अच्छा इतारे का ओके जी तोरे कपड़े वचवा यार बेहद शुक्रिया थैंक यू सो वेरी मच प्रोग्राम दलो थैंक यू सो वेरी मच देखो अवरे दोन को प्रभु का इजाजत पर जुनू बड़े खास होते हैं देखा मुझे अवरे दोन को हयो जहान मनना पाकिस्तान जिंदाबाद रेडियो मन करे फाइंदाबाद बाय बाय टाटा दिल है अल्लाह हो अम्मा
1: यू आर लिसनिंग रेडियो अमन नेटवर्क
2: वी गॉट मोर हिट्स फॉर यू सो स्टे ट्यून्ड
1: 88.4 एफएम
3: कुला तखुनन परिख्तियख कुलेखकारी
4: अस्माख कुले बवली नखकारम चिकले नमी सिफात पिटी क्रीम इस्तेमाल अवल शुरू करी दी जमा त मखना दा दनी दा गुना तरसीरी और दा मख तुरवाली बिल्कुल खत्म शवी दी
3: وی اللہ دمرا زر سنگا
4: اسما صفات بیوٹی کریم یو ہر بل او مایری پروڈکٹ دی چی پانچ دن استعمال اولو سرا زما دا مخنا ڈول مسئلے ختم شوی
3: واہ بیاہو زہم غانم چی زما مخ ستا پشان خیست شی کلا اس دارا تا ویا چی صفات بیوٹی کریم با منگتا چر تا ملوی گی
4: صفات بیوٹی کریم با ستا ستا ہر کسمیٹکس ان جنرل سٹول کی پا اسانے سرا ملوی گی
5: د کرک انور شو خو خلکو د پارا د خوشاله خبر استاسو په خپل خار کرک کې د ډیرو غن بیمارو لکه شوګر ارکون نسا فالج جوړون بیماری ګردو کی کہانی تریخ کی کہانی بی اولادی بواسیر میدی زخم بلڈ پریشر لوگن لگی دل دا وجود سستی پراسٹیٹ دملا درد دا جڑنی بیماری او دا زنانو نارینو نور پٹ او خکار بیمارو پشمول دا ہر مرض علاج پا تسلی سرا دیو تکڑا قابل او تجربہ کار ڈاکٹر سید زاکر شاہ باچا سے اپنا کولی شے سوک چی ڈی چمیس بی چمیس آر چمپی او نور سندونا ترلا سکون کی دا پیخور مشہور ہومیو فیزیشن دے دا نور معلومات دا پارا پا دی نمبر رابطہ اکڑے 0331-52-65-340 پتا یاد ساتے پشاور ہیلتھ میڈیکل سینٹر ملک سنجیت مخامخ سیوک پلازا جیل چوک کرک